0: आवाजको दुनिया
1: तपाईँले सुन्दैछ सिटीबाग रेडियो 103.7 तरङ्गमा म यादव मुलाको साथमा र सदाजै म कार्यक्रमको स्टुडियोमा उपस्थिति भइसकेछु र फेरि पनि विभिन्न संस्कृतिका विधाहरूलाई पक्रिने हामीले बजाउनेछौँ त्योभन्दा पहिला तपाईँलाई मलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ र अहिले हालै लन्सटनमा हेर्ने भने 11.4 डिग्री सेल्सियस रहेको छ भने त्यसरी नै होबर्टमा उस्तो उस्तै नै रहेको छ जुन चाहिँ 11.8 डिग्री सेल्सियस रहेको छ र रोजबेरीमा झन् चिसो हुने गर्छ अहिले हालै चाहिँ 5 डिग्री सेल्सियसमा बसेको छ र स्वान्सी 13.4 डिग्री रहेको छ र हालै क्यानबेरामा हेर्ने भने झन्झन्डै लन्सटन उस्तै नै रहेको छ जुन चाहिँ 11.3 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई निहाल्न पर्दा भोलि एकदमै धेरै पानीको सङ्केत देखाइएको छ जुन चाहिँ 90% रहेको छ र त्यसरी नै सेन्ट हेलन र तास्मानियाको अधिकांश सिटीहरूमा चाहिँ 60%भन्दा धेरै चाहिँ पानीको चान्सेसहरू देखाइएको छ पक्कै पनि मौसमलाई ख्याल गरेर आफ्नो दिनलाई तय गर्नुहोला भन्दै म पहिलो गीततर्फ लान्छ है आज चाहिँ केही नयाँ गीतलाई मैले बजाउने जमर्को गरिरहेको छु सुनौ पहिलो गीत

0: बादल हो पारेको देशैमा एकदमै मिठो गीत रहेको थियो अहिले विशेष गरी अहिले यस्तो खालको गीतलाई चाहिँ युवा अवस्थालाई एकदमै रुचाइएको र युवा अवस्थालाई रुचाइएको र विशेष गरी युट्युब जस्ता सामाजिक सञ्जालमा चाहिँ यस्तो म्युजिक भिडियोले एउटा एउटा अडियन्सकोलाई चाहिँ तानिरहेको खालको पनि यो जनराको रहेको थियो अब नै आज चाहिँ विशेष गरी यस्ता यस्तै नै खालका हामीहरू गीतलाई सक्दो बजाउने प्रयास गर्नेछौँ र सँगसँगै केही रुवाईहरूलाई पनि वाचन गर्नेछौँ भन्दै अब नै अर्को गीत रहेको छ बेला विदेशी
1: एन्टरटेनिङ द नेसन
2: ए हेलो हेलो मलाई चिन्न तपाईँ अर्कै हरे बहादुर यही दसैँको फुलपातीको दिनदेखि नेपाली चलचित्र हरिबहादुरको जुत्ता चल्दैछ नि बालकदेखि बुढा बुढादेखि बुढी हरिबहादुरको जुत्ता परिवारले नै टेक्दिनुहोस् हलभित्र खुट्टा

hamla prasna barrexa nima tamang lazy lekhnu bhayeko cha mero sujhav herera hasne haru dekhie mero sujhav haru dekhera hasne haru dekhie afne bhasha sanskriti masne haru dekhie mero sujhav herera hasne haru dekhie afne bhasha sanskriti masera नास्ने हरु देखियो मलाई गर्ने भलाई गर्ने समय नै सकिएछ आजकल भलाई गर्ने समय नै सकिएछ आजकल उल्टे अन्धकारतिर सम्बन्ध गास्नेहरु देखियो उल्टे अन्धकारहरुसँग सम्बन्ध गास्नेहरु देखियो रोयले भनेस्तै नै अहिलेका कलियुगमा जुन एउटा सत्यको जित हुन्छ अथवा सत्य लाई नै मान्छेले अधिकांश मान्छेले सत्यकै नै पक्ष लिन्छ भन्ने जमाना नै छैन भन्ने पनि एउटा भाव दिइरहेको थियो एकदमै मिठोसँग लेख्नुभएको थियो र हरेक कालमा हरेक खण्डमा यस्ता कविता विधिहरूले मान्छेलाई जगाइरहने मान्छेलाई प्रश्न उठाइरहने गर्छ जस्तो लाग्छ मलाई एकदम मिठो लाग्यो अब नै विश्वदङबाट शैलोमा

0: केटी हो माथि रोधी घरमा सबैजना आइसक्यो अरे तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको ढिला भइसक्यो छिटो आइज
1: आयो आयो
2: ओइ सुन्न आज त माथि चार घरे साइना पनि पल्टनबाट आएको छ अरे नि
0: आज जोसुकै आओस् हामी पनि चार घरे साइली हेर्नु के हो केटी हो

एकदमै तामाङ सेलो मा रहेर रहेको गीत रहेको थियो विश्वदोङबाट साइलो म छारखरे गीतले भाषालाई भएको हुन्छ भाषा अनि ठाउँलाई भएको हुन्छ हरेक समयमा गीतले यादहरूलाई झल्काउने गर्छ र एकदमै मिठो भइरहेको थियो अब पनि तपाईँले फेरि अर्को गीततर्फ पनि बोल्न हुन्छ है अर्को गीत स्वीकार्नु होला

लाउँछ माया जात बेति लाउँछ, त्यही कालेको छिनछिनमै याद आउँछ। मितिज्यूबाट रहेको छ, मितज्यूबाट रहेको थियो फिल्म चाहिँ, र एकदमै गीत मिठो गीत अनि एकदमै प्रेमिल गीत रहेको थियो। हो भने तपाईँलाई मैले फेरि पनि अर्को रुवाईतिर नै ढकेल्नु चाहेँ। यो चाहिँ निलम जबेको के बाहबाट उहाँले लेख्नुभएको थियो। यो मुटु हो कि अचान हो छुट्याउनै कठिन भयो, यो मुटु हो कि अचान हो छुट्याउनु कठिन भयो, यो आफ्नो बिरानो छुट्याउनु कठिन भयो। यो मुटु हो कि अचानो हो छुट्याउनु कठिन भयो, यो आफ्नो हो कि बिरानो हो छुट्याउनु कठिन भयो। मध्यरातमा यो छाती चिरा चिरा बनाइदिन्छ, मध्यरातमा यो छाती चिरा चिरा बनाइन्छ, यो याद हो कि भुइँचालो छुट्याउने गाह्रो भयो, यो याद हो कि भुइँचालो छुट्याउने कठिन भयो। पके पनि आफूले सोचिरहेको कुराहरू यो हुन्छ भन्ने कुराहरू त्यो नहुँदाखेरि तर सोचेको भन्दा अलिकति फाल्टो हुँदै जाँदाखेरि पक्कै पनि दिमागले छुट्याउने गाह्रो नै हुन्छ जस्तो लाग्छ मलाई। र हरेक आशा, हरेक एउटा विश्वासको कुराहरूलाई काहीँ न काहीँ त्यो तोडिएमा दिमागले छुट्याउने गाह्रो गर्ने गर्छ। र तपाईँहरू सुन्दा सिटबाग रेडियो 103.7 तरङ्गमा म यादव मोर साथमा हरेक साता हामीहरू विभिन्न संस्कृति विभिन्न विधाका कुराहरूले वचन गर्छौँ। र यदि तपाईँहरू पनि कुनै समयमा सुनेको हामीहरूसँग जोडिएर हजुर लागेका कुराहरू लागेका विधिहरू अथवा यत्तिकै भलाकुसारी गर्न चाहनुहुन्छ भने पक्कै पनि बसेर भलाकुसारी गर्न सक्नुहुन्छ भन्दै फेरि पनि अर्को गीततर्फ नै लान्छ है। अहिले चाहिँ भर्खरै नयाँ नयाँ गीतलाई हामीले बजाउने कोसिस गरेछौँ र आज चाहिँ अरू विधिलाई थोरै प्राथमिकता दिएर केही नयाँ गीतलाई हामीले प्राथमिकता दिइरहेछौँ। धेरै अर्को गीत रहेको छ, स्वीकार्नु होला।

नाचना कान्छी नाचना अहिले यो बेदा जुन चाहिँ अलिकति ऱ्याप खालको अनि अलिकति चडकफडक गरिएको बेदा पनि हो र हामीले कुनै बेदालाई पनि राम्रो अथवा नराम्रो भनेर मूल्याङ्कन गर्नु अलिकति अप्ठ्यारो पर्छ जस्तो लाग्छ मलाई किनभने मान्छेलाई लागेका विचार लागेका मनमा लागेका कुराहरू जुनै बेदाबाट पनि पोख्ने गर्छ मान्छेले चाहे त्यो ऱ्याप होस् चाहे त्यो चलचित्र होस् कथा होस् कविता होस् जुनै पनि विधाबाट बन्ने गर्छन् र तपाईँलाई के कस्तो लाग्छ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु नबिर्सनु होला भन्दै अब भने अर्को फेरि पनि गीततिर नभए लान्छ है अर्को गीत स्वीकार्नु होला

माया भेटुन कहिले आउने हो? पशुपति प्रसादबाट रहेथे यो, र अब नै फेरि पनि तपाईँलाई मलाई अर्को रुवाई दमक झापाबाट नवीन प्राचीनद्वारा खयामला प्रश्न किताबमा सङ्कृत गरेको रुवाईलाई मैले वाचन गर्न चाहेँ। यति धेरै उदास हुने कसले बनाए मलाई, यति धेरै उदास हुने कसले बनाए मलाई, डाको छोडी छोडी रुने कसले बनाए मलाई, यति धेरै उदास हुने कसले बनाए मलाई, डाको छोडी छोडी रुने कसले बनाए मलाई, फुलहरू संसारबाट जबरजस्ती लखेटेर, फुलहरू संसारबाट जबरजस्ती लखेटेर, तथ्यर अनि हतियार छुने कसले बनाए मलाई, तथ्यर अनि हतियार छुने कसले बनाए मलाई। एउटा मायामा एउटा मायालाई महसुस गरेर अनि मायाको वरिपरि बसेर, प्रायः जस्तो हामीले माया काहीँ न काहीँ कुनै न कुनै विधिहरूमा लेख्दै जाँदाखेरि सुन्दै जाँदाखेरि माया नजोडेको कमै नै विधि विधानहरू भेटिन्छ, र एकदमै यो एउटा मायामा नै जोडिएर लेखिएको रुवाई थियो। अर्को पनि फेरि मैले भाषण गर्न चाहे, तिनी नियमका सारा डाँडा बाँच्ने अधिकार हुनेछ, सरी नीति नियमको सारा डाँडा बाँच्ने अधिकार हुनेछ, आँखाभरि परिवर्तनका सपना सास्ने अधिकार हुनेछ, नीति नियमका सारा डाँडा बाँच्ने अधिकार हुनेछ, आँखाभरि परिवर्तनका सपना सास्ने अधिकार हुनेछ, पख एक दिन यस्तो परम्परा बसाउने छु नि, पख एक दिन यस्तो परम्परा बसाउने छु नि, जहाँ विद्रोहीलाई मात्र बाँच्ने अधिकार हुनेछ, जहाँ विद्रोहीलाई बाँच्ने मात्र अधिकार हुनेछ। सायद त्यो कुनै न कुनै बदलावट लेख्नु परोस्, चाहे त्यो अलिकति ठुलो काम गर्नु परोस्, कहीँ न कहीँ विद्रोह मनबाट उठेको हुन्छ, एउटा व्यक्तिबाट उठेको हुन्छ, समाजबाट उठेको हुन्छ, र सिङ्गो बस्तीबाट उठेको हुन्छ, देशबाट उठेको हुन्छ जस्तो लाग्छ मलाई। एकदमै मिठोसँगले लेख्नुभएको थियो नवीन प्राचीन दमक झापाबाट। अनि तपाईँलाई मैले अर्को गीततर्फ नै फेरि लान्छ है, मेलिना राई अनि सुरज पण्डितबाट, मेरी हजुर।

एकदमै मिठो अनि एकदमै सुदिङ एकदमै मन आनन्द पार्ने गीत रहेथ्यो सुजन पण्डित अनि मेलिना राईबाट। हामी नचाहँदा नचाहँदा पनि कार्यक्रमको अन्तिम समयमा आइसकेको छौँ र फेरि पनि अर्को साता यसरी नै साझा आवाज कार्यक्रमलाई पक्क पनि हामीले बजाउनेछौँ र विभिन्न सांस्कृतिकका कुरालाई पनि हामीले अँगाल्ने नै छौँ। र म देख्न सक्छु कि अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गेले जो आइसक्नु भएको छ र एकदमै हँसिरहनुहुन्छ, जहिले पनि हाँसिराख्ने अनि एकदम सपोर्टिभ, जहिले पनि ओपन हुनुहुन्छ। र 7-8 बजेदेखि 10 बजेसम्म अस्ट्रेलियन कन्ट्री बज्नेछ भने त्यसरी नै 10 बजेदेखि उता डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्याच आउनुहुनेछ र 12 बजेदेखि उता कम्युनिटी रेडियो बज्नेछ भन्दै म यादव मगर भने कार्यक्रमदेखि बिदा लिन चाहे। तपाईँहरूको रात शुभ रहोस्, अर्को साता फेरि पनि यसरी नै भेट्नेछौँ। धन्यवाद।